0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा तरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
3: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
4: डिस होम इन्टरनेट।

आदर श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट नेपाली बहस प्रसारण हुँदै गर्दाखेरि डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि हामी आइरहेका छौं। आदरणीय श्रोता, फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष जोड़िएका छौं। युट्यूबमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी आइरहेका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको हरेक श्रृंखलामा हामी राजनैतिक, आर्थिक, सामाजिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता, नेपाली बहसले सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछ। नेपालको राजनैतिक क्षेत्रलाई घचघच्याउने काम नेपाली बहसले गरिरहेको छ। अब देश विकास र समुन्नतिको दिशामा जानुपर्छ भन्ने ढंगले पनि हामीले नेपाली बहसलाई अझ बढ़ी केन्द्रबिन्दुमा ल्याउन खोजेका छौं। नेपालको विपदबारे राष्ट्र संघको महासभामा बहस चल्दैछ। महासचिव एन्टोनियो गुटेरेसले उठाए जलवायु न्यायको प्रश्न। यतिखेर आदरणीय श्रोता, महाविपत्तिपछि नेपालको पक्षमा आवाज उठेको छ। संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित अहिलेको अवस्थामा उद्घाटन सत्रलाई सम्बोधन गर्ने महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाली क्षेत्रमा देखिएको जलवायु संकट अपेक्षा गरिएभन्दा तीव्र, गम्भीर र व्यापक रूपमा देखा परेको बताइसके पछाडि यो मुद्दा निकै पेचिलो बनेको छ। आदरणीय श्रोता, आज म नेपाली बहसमा चर्चा गर्न चाहन्छु र विशेष गरी जलवायु परिवर्तनले गर्दाखेरि हामीलाई निकै गाह्रो भएको छ, समस्या परेको छ। जलवायु परिवर्तन एउटा नेपालको महत्व एउटा निकै ठूलो संकटको अवस्थामा छ। नेपालीहरूले निकै ठूलो समस्या बिहोर्नु परेको एउटा परिस्थिति छ। त्यसैले गर्दाखेरि आजको यो मुद्दालाई हामी बहसमा ल्याउन चाहन्छौ। परराष्ट्र मन्त्री खनालले पनि आफ्नो कूटनीतिक भेटघाटलाई त्यहाँ तीव्र बनाएको खबर पनि सँगसँगै जोडिएर आएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी भन्न चाहन्छौ, आमदानी उही छ, खर्च बढ़ेको बढ़ी छ, गरीबलाई महँगीको मार पनि परेको छ। त्यसैले गर्दाखेरि यो महँगीको मार पर्दै गर्दा अब नेपालीहरूले कसरी जीविकोपार्जन गर्छन्? कुखुराको मासु 2 महिनामै 35% बढ़ेको छ। सड़क खुले मूल्य पुरानै अवस्थामा फर्किएको छैन। चाडपर्वमा अझै बढ़ने चिन्ता पनि रहेको छ। त्यसैले गर्दाखेरि नेपालीहरूको भान्सा महँगिएको छ, चूलो महँगिएको छ। त्यो कुराले गर्दाखेरि पनि अब हामी कसरी बजारलाई सस्ताउने, कसरी बजारलाई व्यवस्थित पार्ने भन्ने ढंगले चाहिँ सरकारको पनि हामी ध्यानाकर्षण गर्न चाहन्छौ। उपभोक्ता संघहरूले पनि त्यसको सकेसम्म त्यसको निगरानी गरून्, यसको विषयमा पनि हामी आजको नेपाली बहसमा चर्चा परिचर्चा गर्न चाहन्छौं। लघु वित्तमा निष्क्रिय कर्जा 51 अर्ब रहेको छ। निष्क्रिय कर्जा बढ़ेपछि संस्थाको पुँजीमा दबाव पर्छ। कर्जा समयमै असुल नभए सम्पत्तिको गुणस्तर कमजोर हुनुका साथै तरलता व्यवस्थापनमा चुनौती थपिन्छ। निष्क्रिय कर्जा बढ़दै गयो भने संस्थाको वित्तीय अवस्था पनि जोखिममा पर्ने स्थिति छ। अहिले बैंकहरूले खराब कर्जाको मार खेप्दै गएको स्थिति पनि छ। बैंकहरूलाई पनि दबाव छ। लगानी लगाएका क्षेत्रहरू कहिले दैविक प्रकोपले, कहिले बाढ़ी पहिरोले, कहिले भूकम्पले तहस नहस पार्ने एउटा परिस्थिति छ। यस्तो अवस्थामा कसरी आर्थिक कुरालाई चाहिँ अगाडि बढ़ाउन सकिन्छ त, कसरी अर्थलाई चलायमान गराउन सकिन्छ त, आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्दैछौ। रसुवा लाइफलाइन बन्द भएको छ। त्रिशुली वारीपारी पनि सम्पर्क अहिलेसम्म जोड़िन सकिएको छैन। आदरणीय श्रोता, नुवाकोटको त्रिशुली बजारको पुल 2 किनारा जोड़ने माध्यम मात्र थिएन, त्रिदेशीय नाकाको लाइफलाइन थियो। भदौ 10 को भुटेकोशी बाढ़ीले पुल बगाइदिएपछि त्रिदेशीय नाका सबै ठप्प भएको छ। त्यहाँका नागरिकहरूले निकै ठूलो शास्ति खेप्नु परेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ मूलधारको राजनैतिक एजेण्डा बन्दै 17 वर्ष लागेको विषयलाई पनि आज उठाउन चाहन्छौ। 17 वर्ष अघि सन् 2009 कालापत्थरमा मन्त्री परिषदको बैठक राख्दा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालमाथि सगरमाथा हेर्ने बहाना भनेर धेरैले टिप्पणी पनि गरेका थिए। तर त्यो बेलाको जुन एउटा विवेक किपन थियो, जलवायु न्यायका लागि अन्नपूर्ण बेस क्याम्पमा जसरी चाहिँ त्यो बेलाको टोली, त्यो बेलाको सरकारी संयन्त्र गएको थियो, त्यतिखेरदेखि नै विपदमा नेपालले जुन किसिमले आफूलाई अगाडि बढ़ाउन सक्नुपर्ने थियो त्यो हुन नसकिरहँदा आजको बहसमा हामी यस विषयलाई पनि चर्चामा ल्याउन चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा आज हामी न्यायालयमा बारे संसदमा पटक पटक प्रश्न उठिरहेको छ। महाभियोगको प्रावधान देखाउँदै रासपाका सांसदहरूले न्यायपालिकामाथि प्रहार गरेका विषय आएका छन्। तर न्यायपालिकाले शुद्धिकरण गर्नुपर्छ भन्ने खालका विषय पनि सँगसँगै जोड़िएर आएको छ। प्रधान न्यायाधीश नियुक्तिको रोलक्रममा प्रश्न छ। संविधान संशोधन सम्बन्धी आदेशमाथि टिप्पणी भइरहेको छ। यतिखेर सांसद पद निलम्बनको व्याख्यामा पनि आपत्ति देखाइएको छ। सम्पत्ति छानबिन रोक्ने आदेशमा
प्रश्न छ खोजिँदै न्यायपालिकाको पुनर्संरचना आदरणीय श्रोता न्यायाधीशको सम्पत्ति छानबिन गर्न माग गरिएको छ र विवादित फैसलाको संसदीय अध्ययनको प्रस्ताव पनि गरिएको छ। आजको बहसमा हामी यस विषयमा चर्चा गर्दैछौ। सर्वोच्च अदालतका आदेश तथा फैसलाको व्याख्यादेखि न्यायाधीश नियुक्ति सम्पत्ति छानबिन महाभियोग र न्यायपालिका पुनर्संरचनासम्मका विषय सांसदहरूले सदनमा उठाइरहेका छन्। यसका विषयमा पनि आजको बहसमा हामी चर्चा गर्छौं। कोखको सीमा पार व्यापार व्यापक रूपमा बढ़ेको र मानवीय तस्करी बढ़ेको भन्ने खालका खबरहरू पनि आएका छन्। नेपाल र भारतमा व्यावसायिक सेरोगेसी कानून त प्रतिबन्ध छ, तर बाँकीका दुई महिलालाई भारतमा बन्धक बनाएर सेरोगेट आमा बनाइएको घटनादेखि बटवलकी सुनमायाले 15,000 रूपियाँमा गरेको कोखको सम्झौताले नेपाली महिलाको कोखको अवैध कारोबार भइरहेको पनि उजागर गरेको छ। यो निकै डरलाग्दो स्थिति हो। यसमा चाहिँ हामी सबैजना चाहिँ इमान्दारीताका पूर्वक लाग्नु पर्दछ। दम्पतिहरू पनि सेरोगेट मदरको खोजीमा नेपाल आउने गर्दथे। 2072 सालदेखि नेपालमा सेरोगेट सेवा बन्दै छ। अध्यागमन विभागका अनुसार नेपालमा सेरोगेसी सेवा बन्द भएपछि 247 बच्चा बाहिरिएका छन्। सरकारले नेपालमा सेरोगेसी बन्द हुनुभन्दा पहिले नै गर्भवती भएका महिलाबाट जन्मिएका बच्चा लैजान पाउने नियम बनाएको थियो। इजरायल, अस्ट्रेलिया, अमेरिका, ब्राजिल लगायतका देशमा नेपाली सेरोगेट मदरबाट जन्मिएका बच्चा लैजाने गरेको अध्यागमनको तथ्याङ्कले देखाएको छ। यो डरलाग्दो तथ्याङ्क छ। त्यसैले गर्दाखेरि सेरोगेसी नेपालमा छैन, यो प्रतिबन्ध छ, यसमा जानु हुँदैन। छोटो विश्राम छ, हामी नेपाली बसमा, त्यसपछि हामी पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोला।

0: समस्या कुनै दिन असम्म तू अकाउंट ओपन एक्टिवेट अनि कारोबार सजिलैसँग बिजी लाइफ इजी बनाउँदै हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफ को बेस्टमा बैंकिङ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: यो नेपाली रेडियो
4: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट यतिखेर हाम्रो बेसमा मौसम वेद हरि प्रशान्त दाहाल हुनुहुन्छ दाहालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ अब हरि सर यो मौसम सम्बन्धी यहाँहरूले जुन प्रक्षेपण गर्नु भएको छ 8 देखि 12 अझ यसलाई चाहिँ क्याटेगोरीवाइज राख्नु भएको छ कुन कुन ठाउँमा कस्तो कस्तो खालको वर्षा भनेर आज 8 गते भयो अब यो अहिलेको मौसमको अवस्था के छ यो कस्तो खालको प्रणाली चाहिँ विकसित हुँदै गइरहेको छ दाल सर
6: हजुर यति बेला अब हालकै अवस्थाको कुरा गर्नु पर्दा चाहिँ देशभरि साधारणतया बादल आएको अवस्था छ र साथसाथै पानी पर्ने घरमा कुरा गर्नुपर्दाखेरि लुम्बिनी प्रदेशदेखि पूर्वतिर केही स्थानमै वर्षा भइरहेको छ र साथसाथै पछिल्लो 12 घण्टाको जुन यो वर्षाको विवरण हेर्दाखेरि चाहिँ लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा चाहिँ भारी वर्षा भएको छ भने लुम्बिनी प्रदेशको यो 1-2 स्थानमा चाहिँ धेरै भारी वर्षा पनि भएको छ यो चाहिँ अब जुन हामीले अगाडि पनि भनिरहेको थियौँ बङ्गालको खाडीमा भनेको जुन न्यून चाप प्रणाली छ त्यो चाहिँ डिप डिप्रेसन भएको र त्यो चाहिँ अब बिस्तारै यो अब आजबाट चाहिँ ल्यान्डफल हुने जमिनतर्फ आउने क्रममा रहेको छ र त्यसैको असरले गर्दाखेरि चाहिँ अहिले वर्षा भइरहेको छ
5: अब सर यो असोज 8 देखि 12 गतेसम्म धेरै ठाउँमा भारी वर्षा मध्यम वर्षा कम वर्षा अझ 10 गते त अति भारी वर्षाको पनि प्रक्षेपण गरिएको यो परिस्थितिमा यो वर्षा कति ठूलो कति जोखिमपूर्ण कस्तो कस्तो खालको चाहिँ वर्षा हुने आकलन हो यहाँहरूको
6: अहिले जुन अब हाम्रो यो पूर्वानुमान अथवा आकलन अनुसार चाहिँ विशेष गरी चाहिँ यो लुम्बिनी प्रदेश र गण्डकी प्रदेश यो जुन सेन्टर प्रदेशको त्यतातिर चाहिँ अलिकति बढी प्रभाव पर्ने त्यतातिर चाहिँ अब केही ठाउँहरूमा भारी वर्षा हुने अनि थोरै जस्तो ठाउँमा धेरै भारी वर्षा हुने र कति कति चाहिँ 1-2 ठाउँमा चाहिँ अति भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ अर्थात् अब अन्य ठाउँहरूमा पनि जुन बाँकी राखियो कर्णाली प्रदेश सुदूरपश्चिम प्रदेश र यता पूर्वी क्षेत्रको बागमती अनि मध्य प्रदेश र कोशी प्रदेशको पनि यो केही ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको छ कति कति धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना छ
5: अब यो मौसमको कुरा गर्दै गर्दा 10 गतेलाई विशेष रूपमा अति भारी वर्षाको दिन पनि भनिएको छ कुन कुन प्रदेशमा र कुन जिल्लामा बढी जोखिम देखिएको छ सर
6: अब 10 गतेलाई भन्दा पनि अब आजदेखि नै भनौँ न आज आजबाट नै अलिकति यो आज रातिबाट नै क्रम सुरु भइसकेको छ वर्षा हुने क्रम जाने नै छ अब आज आजलाई भन्दा भोलि र भोलि त पर्सिलाई अलिकति बेसी छ सम्भावना अहिले अब विशेष गरी जुन अघि अगाडि पनि मैले भने विशेष गरी चाहिँ यो ठ्याक्कै सेन्टर केन्द्रित भएर गण्डकी र लुम्बिनी प्रदेशलाई अलिकति धेरै जस्तो स्थानहरूमा हुने अनि यही ठाउँहरूको जुन 1-2 स्थानमा चाहिँ अति भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको देखिन्छ
5: यो पटकको वर्षा सामान्य मनसुनको निरन्तरता हो कि वा विशेष मौसमी प्रणालीकै कारण असामान्य रूपमा ठूलो वर्षा हुन लागेको हो
6: अब यो मनसुनकै समयमा भएको जुन यो बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणाली बनेको छ अब त्यो जुन चक्रवात चाहिँ भन्न पाएन तर त्यही प्रणालीले गर्दाखेरि यो मनसुनको समयमा भएको वर्षा हो
5: अति भारी वर्षा भन्नाले सामान्य नागरिकले कति मिलिमिटर वर्षा बुझ्ने यसको मापन र जोखिमका मापदण्डहरूलाई पनि अलिकति बुझाइदिनुहोस् न सर किनभने लाखौं जनताले सुनिरहनु भएको छ यतिखेर देशभरि
6: हजुर अब यो चाहिँ हामीले जुन यो मिलिमिटरमा चाहिँ हामीले भन्ने गर्छौँ मेजर गर्ने गर्छौँ खासमा 50 मिलिमिटर भन्दा बासतिर गयो भने त्योभन्दा माथि गयो भने चाहिँ हामी भारी वर्षा भयो भने चाहिँ 100 भन्दा माथितिर गयो भने चाहिँ हामी धेरै भारी वर्षा भएको भन्ने बुझ्छौँ र त्योभन्दा माथि जुन यो 200 छ त्योभन्दा माथि गयो भने चाहिँ अब हामी अति भारी वर्षा भयो भन्ने बुझ्छौँ।
5: पहाड़ी तथा हिमालय क्षेत्र में पहिरो गेग्रान सहित बाढ़ी तथा तराई में डुबान कुन जोखिमला अहिले बड़ी गंभीर रूप में हेरिएको छ यो भारी वर्षा पछाड़ी?
6: हजुर, अब यो अहिले चाहिँ यो भारी वर्षा सँगसँगै चाहिँ हिमाली क्षेत्रमा पनि चाहिँ अलिकति भारी हिमपात पनि हुन सक्ने सम्भावना भएकोले अब त्यो क्षेत्रमा हुने जुन पर्वतारोहण भयो अनि यो जुन अब टुरिस्टहरूलाई भयो त्यसको लागि पनि अलिकति यसले पनि प्रभाव पार्ने र साथसाथै चाहिँ अहिले यो जुन कृषि कर्म गर्ने अनि यो बाटोघाटोमा हुने जो पहिरोको जोखिम छ यसले पनि चाहिँ प्रभाव पार्ने जस्तो छ।
5: अब यो दश यो हामीले अहिले नै जोखिमको क्षेत्र पहिचान गरेर स्थानीय तह वा सर्वसाधारणलाई के कस्ता तयारीका लागि आग्रह गर्न चाहनुहुन्छ विभागका तर्फबाट?
6: हजुर, सक्यो भने अहिले चाहिँ अब जुन हाम्रो पूर्वानुमान अनुसार देशको धेरै जस्तो स्थानमा भारी वर्षाको सम्भावना रहेको देखिन्छ। अब भारी वर्षाले गर्दाखेरि चाहिँ हिमाली क्षेत्रमा यो पर्वतारोहण गर्ने भयो त्यतातिर चाहिँ अनि यो बढी जस्तो पहिरोको जोखिम हुने भयो अनि साथसाथै यो पहाडी तराई भूभागतिर पनि यो कृषि कर्म गर्नेहरूको लागि पनि अलिकति बढी जोखिम हुने भयो र साथसाथै यो खोला किनारामा हुनेहरूको लागि चाहिँ बाढीको अलिकति बेसी जोखिम हुने भयो। त्यसले गर्दाखेरि चाहिँ मौसम पूर्वानुमानमा सरकारबाट उत्पादित हुने जुन यो सूचनाहरू छ पछिल्लो सूचनाहरूलाई निरन्तर चाहिँ सूचनाबाट अध्यावधिक हुने र अब चाहिँ सुरक्षित स्थानमा रहनु हुन सम्पूर्ण जनतामा चाहिँ आग्रह गर्दछु।
5: दाल सर, यो पछिल्ला वर्षमा छोटो समयमा अत्याधिक वर्षा आउने घटना बढ़िरहेको देखिन्छ, यस्तो क्लाउड वर्स्ट अर्थात अत्याधिक स्थानीय वर्षाको पूर्वानुमान गर्न कतिको चुनौतीपूर्ण छ हामीसँग त्यो प्रणाली चाहिँ?
6: क्लाउड बर्स्ट चाहिँ अब त्यो एकै एकदम छोटो समयमा एकदमै धेरै भारी वर्षा अथवा अति भारी वर्षा हुने हो। अहिलेसम्मको लागि चाहिँ अब हाम्रो जुन यो विश्लेषण अनि हामीले जुन फलो गर्नेहरू मौसमी मोडलहरू छ यीबाट चाहिँ त्यस्तो धेरै क्लाउड बर्स्ट हुने जस्तो चाहिँ सम्भावना अहिलेको लागि चाहिँ देखिएको छैन।
5: पूर्वानुमान भारी र अति भारी भनिन्छ, सर्वसाधारणहरूले यसको गम्भीरता नबुझ्दाखेरि निकै ठुलो समस्या पनि भएको छ। हामीले भर्खरै पनि एउटा विपत्ति के अरे भनौँ हामी आइ नै सकेका छ, चेतावनी प्रणालीलाई चाहिँ कसरी व्यवस्थित र स्पष्ट बनाउन खोजिरहनु भएको छ तपाईँहरू चाहिँ, कस्तो छ अहिलेको अवस्था?
6: अहिलेको लागि चाहिँ अब हामीले एउटा त हाम्रो जुन यो अफिसियल वेबसाइट नै छँदैछ मौसम पूर्वानुमान महाशाखाको, यसबाट चाहिँ सूचनाहरू सम्प्रेषण भइसकेपछि चाहिँ अब अन्य जुन हाम्रो सोसियल मिडिया मार्फतहरू छ त्यताबाट पनि सम्प्रेषण भएको छ र साथसाथै चाहिँ अब पानी परि सँगसँगै चाहिँ अब बाढी जाने जोखिम भयो खोलाको जोखिम बढ्यो भने पनि अब एसएमएसको पनि छँदैछ बाढी पूर्वानुमानबाट र साथसाथै अब यहाँबाट सूचना उत्पादन भएपछि जुन निकायहरू छ जसले समन्वय गर्नुपर्ने जस्तै एनडीआरएम भयो अब त्यसको समन्वय गर्नुपर्ने जुन स्थानीय तहहरू छ त्यहाँसम्म समन्वय भएको छ।
5: दाल सर, तपाईँको व्यस्ततामा हामीले बुझ्या पनि छौँ, फेरि यो महत्वपूर्ण जानकारी पनि जनताहरूलाई दिनुपर्ने स्थिति छ। अहिले विभागको तथ्याङ्क अनुसार कुन नदीका जलाधार र कुन क्षेत्रमा चाहिँ अलिक बढी निगरानी आवश्यक छ सर?
6: अहिले अब अहिले तत्कालको लागि चाहिँ विशेष गरी यो गण्डकी क्षेत्र अनि यो लुम्बिनी क्षेत्रतिर चाहिँ अलिकति बाढीको जोखिम अलिकति बढ़िरहेको छ र साथसाथै चाहिँ अब आजदेखि भोलि पर्सिलाई चाहिँ सबै क्षेत्रमा चाहिँ पानीको बहाव पानी पर्ने सम्भावना चाहिँ अलिकति बेसी भएकोले सबैतिर नै विशेष ध्यान दिनुपर्ने रहेछ। यद्यपि चाहिँ हामीले पूर्वानुमान गरिरहँदाखेरि चाहिँ विशेष गरी त्यो जुन लुम्बिनी र गण्डकी क्षेत्रमा चाहिँ अलिकति बढी प्रभाव रहन सक्ने देखिएकोले यस क्षेत्रतिरको चाहिँ यो जुन जलाधार क्षेत्र भयो अनि यो खोला नाला भयो यतातिर चाहिँ अलिकति जोखिम बढी रहन्छ।
5: अब यो सर्वसाधारणहरूले मोबाइलमा मौसमको सूचना हेर्दा वा चाहिँ उनीहरूलाई चाहिँ जानकारी हुँदाखेरि कस्तो खालको स्रोतलाई विश्वास गर्ने, सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाबाट चाहिँ कसरी जोगिने, वा तपाईँले वेबसाइटमा मात्र राख्ने हो वा चाहिँ इन्डिभिजुअली नागरिकहरूका मोबाइलमा समेत यो मेसेजहरू जान सक्ने पद्धति जस्तो केही डेभलप भएको छ वा अप्ठ्यारो पर्दा मात्रै त्यो तपाईँहरूले चाहिँ आग्रह गर्ने हो टेलिकमलाई के हो यो चाहिँ?
6: यो चाहिँ अब जस्तै हाम्रो एउटा वेबसाइट नै भइहाल्यो र साथसाथै चाहिँ हामी सामाजिक सञ्जाल चाहिँ सबै सामाजिक सञ्जालको जुन यो माध्यम छ चाहिँ हामीले सबै सामाजिक सञ्जालका माध्यमलाई चाहिँ युज गर्छौँ र जुन पछिल्लो अपडेटहरू छ त्यो चाहिँ एकदमै जुन यो जस्तै घन्टा घन्टामा हुन्छ यो अब के कस्तो चेन्जेस छ भनेर अपडेट चाहिँ गरिरहेको हुन्छौँ।
5: अब यो यातायात नै बन्द गर्नुपर्ने अवस्था रहला कि नरहला सर अहिलेको स्थिति हेर्दाखेरि प्री एजेक्सनमा?
6: अहिलेको स्थिति हेर्दाखेरि चाहिँ अब यहाँ यो जुन विशेष गरी अब आज राति अथवा भोलि पर्सिको लागि चाहिँ यो अलिकति समय हेरेर र ठाउँ हेरेर जुन कतातिर चाहिँ अलिकति बढी जोखिम छ त्यो क्षेत्रको लागि चाहिँ बन्द गर्दा राम्रो हुन्छ।
5: र जाँदा जाँदै आम सर्वसाधारणहरूलाई नेपाली रेडियो नेटवर्क र देशभरिका 350 बढी रेडियोबाट यो प्रसारण भइरहेको छ, यो बहस के भन्न चाहनुहुन्छ?
6: अब आगामी दिनको लागि चाहिँ आज लगायत आगामी दिनको लागि चाहिँ वर्षाको सम्भावना धेरै जसो क्षेत्रमा रहेको र धेरै जसो क्षेत्रमा चाहिँ भारी वर्षाकै सम्भावना रहेकोले यो जुन सम्भावित वर्षाको कारणले भूचाए बाढी पहिरो यो बिग्रान बाढको जोखिम पनि रहेको छ। साथसाथै सहरी र तराई क्षेत्रमा डुबानको जोखिम पनि रहेको हो। ठुला तथा साना नदीनाला खोलाको पानीको सतह बढ्ने दैनिक जनजीवन कृषि स्वास्थ्य पर्यटन लगायत नदी क्षेत्रको आसपासका निर्माण कार्य सड़क तथा हवाई यातायातमा समेत प्रभाव हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन चाहिँ सर्वसाधारण तथा सबै सरकार निकायहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु।
5: हस्त हालसन यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो मौसम जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रशान्त दाहाल। आदरणीय श्रोता, देशभरमा भारी वर्षा अति भारी वर्षा हुने क्रम चाहिन्छ। आजबाट त्यो मनसून प्रणाली सक्रिय भएको उहाँले जानकारी पनि गराउनु भएको छ। हामी पनि आग्रह गर्न चाहन्छौ देशका विभिन्न ठाउँमा वर्षा हुने मौसम विभागको वेबसाइटलाई हेरेर वा चाहिँ सही सूचनालाई चाहिँ आधार मानेर तपाईँहरूले चाहिँ आफ्नो यात्राहरू अति आवश्यक बाहेकका यात्रा घरबाट निस्कने कुराहरू र टाढा टाढा जानुपर्ने विषयहरूलाई चाहिँ यो बीचमा स्थगन गर्नुपर्ने स्थिति पनि आउन सक्छ। निकै ठूलो मनसूनको प्रणाली चाहिँ सक्रिय भएको भन्ने खबरहरू पनि आइरहेका छन्। त्यसैले गर्दाखेरि तपाईँहरू पनि सुरक्षित रहनुहोला, पूर्व तयारी नै यसको समाधान हो। हामी प्रकृतिसँग पैठोजोडी खेल्न सक्दैनौ। प्रकृतिसँग कसरी बस्ने र मानवीय क्षतिलाई कसरी कम गर्ने भन्ने विषय चाहिँ तपाईहरूकै हातमा हुन्छ। त्यसैले गर्दाखेरि यो करिब करिब 8 गतेदेखि 12 गतेको बीचको समय एकदमै निकै सतर्क रहनुहोला। मौसमविदले विभागले पनि पटक पटक आग्रह गरेको छ। हिजो मात्र प्रधानमन्त्रीले अमेरिकाबाट पनि आग्रह गर्नुभएको छ यो मनसूनी प्रणाली सक्रिय हुँदै गर्दाखेरि कसैलाई पनि जोखिम नहोस्, यो पनि हामी आग्रह गर्न चाहन्छौ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: गरौ
1: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौ।

0: विकासमा हाम्रो पात्रो
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: यो हो नेपाली रेडियो
3: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा वरिष्ठ अधिवक्ता विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ पण्डितजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार डाक्टर साहब
5: नमस्कार खेमजी
4: अब सबैभन्दा पहिला नेपाली कंग्रेसको जुन आधिकारिकताको विवाद छ त्यसको मूल मुद्दा यतिखेर सर्वोच्च अदालतमा विचाराधीन छ यसको पेशी तोक्ने भन्ने खालको वा छिटो छरिटो पेशी तोकिनु पर्यो भनेर अर्को पनि रेट परेको भन्ने खालका विषय पनि आएका छन् यसको प्रक्रिया चाहिँ के हुन्छ यो
5: होइन अहिलेको प्रक्रिया किनभने हामीले यो सर्वोच्चको पेशीमा राख्ने प्रक्रिया हुन्छ इच्छु आदेश भइसकेपछि सबै पक्षलाई बोलाएर क्रमगत रूपबाट किनभने हामी यो निवेदनभन्दा अगाडि पनि अरू निवेदन परेका छन् र सर्वोच्चमा मुद्दाको धेरै साथ भएको हुनाले आफ्नो प्रक्रिया रूपबाट र सब बढ्दै गएर सबै प्रक्रिया पुगेपछि त्यसलाई पेशमा राख्ने कुरा हो अब
4: यसको प्राथमिकता र गम्भीरता हेरेर अगाडि पछाडि हुन सक्छ यसको तिथिमिति तलमाथि हुन सक्छ होइन
5: विशेष परिस्थिति होइन अब यस्ता राजनीतिक प्रकृतिका मुद्दा या निवेदन धेरै परिसकेका छन् अब कसलाई प्रायोरिटी नदिने अहिले चाहिँ झन् एकातिर संसदको चाहिँ तपाईँले नेपाली कंग्रेसको एउटा इस्यु छ भने अर्को हेलो अहिले आएको इस्यु भनेको चाहिँ हेलो
4: म सुन्दैछु डाक्टर साहब
5: अहिले आएको अर्को इस्यु अहिले आएको अर्को इस्यु भनेको चाहिँ यही संसदले बनाएको विनियमलाई सम्बन्धमा पनि अर्को मुद्दा परे यस्ता धेरै मुद्दा छन् त्यसको प्रक्रिया रूपमा जाँदाखेरि यही दिनमा कुनै मुद्दालाई चाँडै गरौँ कुनै मुद्दालाई ढिलो गरौँ भन्ने कुरा त हुँदैन तर नेपालको न्यायालयमा कुनै मुद्दा चाहेन भने दुई वर्षसम्म संविधानको इस्युलाई पनि लड्काएर राखिदिएका छन् कुनै चाहिँ तुरन्त गरेका पनि छन् यसै भन्न सक्ने अवस्था चाहिँ छैन जस्तो संवैधानिक नीतिको सम्बन्धमा संवैधानिकको इस्यु थियो दुई वर्ष मुद्दै नहेरिकन पनि सारियो यस्ता विगतका घटनाहरू छन् यही हो भन्नु भन्न सकिन्छ तर प्रक्रिया रूपबाट चाहिँ एउटा मुद्दालाई पार्टीगत रूपबाट एउटा व्यक्ति समूहलाई फाइदा हुने गएको नजर चाँडै आउने अर्को चाहिँ होइन भने त्यसरी चाहिँ पक्षपात नै गर्नु पाउँदैन
4: अब एउटा कुरा डाक्टर साहब एउटा के बताइदिनुहोस् भने अब आधिकारिकताको विवाद अझै पनि एउटा पक्ष छुटिसकेका छ अब संस्थापन पक्ष महाधिवेशनको प्रक्रियामा अगाडि बढ़िसक्यो उनी पालिका अधिवेशनसम्म कंग्रेस पुगिसकेको एउटा परिस्थिति छ अब के हुन सक्छ यो विचाराधीन मुद्दामा चाहिँ जुन किसिमको मूल मुद्दा भनेर यो विवाद अझ बल्झिँदै गएको थियो निस्ता दिइसके पछाडि चाहिँ यसको प्रक्रिया के हुन सक्छ के भन्न सकिन्छ
5: होइन यो किनभने एकचोटि निर्वाचन आयोगले त्यो 14 विशेष महाधिवेशन गरेको ठिक छ प्रक्रियाबाट मिलेको

0: बहुमत इम्पोर्टेन्ट हुन्छ, बहुमत देखिसकेपछि अल्प महत्वको मान्छेले बस यस भनेर लिने भन्ने कुरा चाहिँ त्यो सही कुरा होइन। अब अगाडि बढिसक्यो र यो प्रतिपक्षमा रहेका शेरबहादुर नेपाल लगायत व्यक्तिहरूले यदि प्रजातन्त्रसित माया गर्छन्, पार्टीगत रूपबाट चाहिँ नेपाली कङ्ग्रेसले बलियो गर्न खोज्यो भने त्यत्रो बहुसंख्यक उहाँकै उनलाई समर्थन गर्ने धेरै मान्छे अहिले प्रतिनिधि सभा अहिले गगन थापाको समूहमा आइसकेका छन् भने मलाई लाग्छ त्यो यिनीहरू आइसकेपछि त्यो मुद्दाले पनि केही अर्थ राख्दैन र त्यो मुद्दाले पनि सबै परिस्थिति हेर्छ र अहिले मुद्दा चाहिँ पुनरावलोकनसम्म भएको हिजोकै सदर भने बदलै हुन्छ भन्ने पनि होइन, प्रमाण बुझ्दै गएछ भने निर्णय गर्दा, तर अहिले चाहिँ अब यो 15 महाधिवेशन सम्पन्न भएपछि त यसको संवैधानिक कानुनी एउटा चाहिँ वैधताले पूर्णता पाउने हुनाले भोलिको मुद्दामा यसले खासै असर भोलिको मुद्दाले असर पार्ला जस्तो मलाई लाग्दैन।
1: अब यो राजनीतिक मुद्दाहरूमा चाहिँ अदालतले पनि त्यो किसिमको विवेक प्रयोग गर्ने कुरा त एउटा रहला, तर पनि बहुमत सदस्यहरू गगन थापा पक्षमा अथवा संस्थापन पक्षमा गइसके पछाडि चाहिँ पार्टीको आगामी भविष्य अबको यो महाधिवेशनले तय गर्छ होइन।
0: महाधिवेशन भइसकेपछि र यो आन्तरिक कुरा हो, पार्टीको त आन्तरिक कुरा खण्डीय विधानले एउटा चाहिँ वैधता पाइसकेपछि अब अदालत पनि कति हदसम्म राजनीतिक इस्युमा जाने हो, अहिले केवल कानूनी इस्यु होइन, कानूनी इस्युको आवरणलाई टेकेर राजनीतिमा धेरै छिर्यो भने त्यसैले यसले चाहिँ अदालत पनि विवादको क्षेत्रमा आउन सक्छ, त्यसैले अमेरिकाका धेरै मुद्दाहरूमा चाहिँ पोलिटिकल इस्युमा चाहिँ कति रिस्ट्रेन्ट राख्न पर्छ भन्ने कुरा नजिरो पनि बनिसकेको सन्दर्भमा मलाई लाग्छ यो धेरै राजनीतिमा चाहिँ जानु पनि उचित हो जस्तो मलाई लाग्दैन।
1: अब अहिले एउटा कुरा के बताउनुहोस् भने डाक्टर साहब, अब न्यायपालिकामाथि धेरै प्रश्नहरू उठिरहेछन् होइन, यहाँलाई राम्रोसँग थाहा छ अहिले संसदमा पनि विभिन्न प्रश्नहरू आएका छन्, प्रधान न्यायाधीश नियुक्तिको रोलक्रमका प्रश्नहरू छन्, संविधान संशोधन सम्बन्धी आदेशमाथिका टिप्पणीहरू छन्, संसद पद निलम्बनको व्याख्यामा पनि कतिपय सांसदको आपत्ति छ, सम्पत्ति छानबिन रोक्ने आदेशमा पनि प्रश्नै छ, न्यायपालिकाको पुनर्संरचना गर्नुपर्छ भनेर आएको छ, न्यायाधीशको सम्पत्ति छानबिन गर्न पनि माग भएको छ, विवादित फैसलाको संसदीय अध्ययन प्रस्ताव पनि गरिएको छ भन्दा यी यावत कुराहरूमा तपाईँको भन्नु के छ?
0: होइन, ठिकै हो, अहिले चाहिँ जब सबै चिजमा आमूल परिवर्तन भइसकेको सन्दर्भमा राजनीतिक रूपबाट आमूल परिवर्तन भयो, झेन्जी आन्दोलनपछि विगतमा एउटा 5 वर्षलाई निर्वाचन भएको संसदीय विघटन भयो, नयाँ निर्वाचन आयो, नयाँ सरकार आएको छ, नयाँ सोच र शैलीबाट अगाडि बढेको छ भने त्यो परिवर्तनको बहाको रूपबाट त्यो परिवर्तनको चाहिँ लहरमा अदालत पनि परिवर्तनशील हुनुपर्छ भन्ने कुरामा द्विमत रहेन। यी अदालतमा परिवर्तन गर्ने भनेको एउटा न्यायाधीशलाई राखेर आफूलाई ल्याउने, आफ्नो मान्छे आयो हुन्छ अर्को हुँदैन भन्ने होइन कि त्यहाँ न्याय दिने पद्धति स्वतन्त्र न्यायपालिका हिजोका न्यायपालिकामा भएका कमजोरीहरू त्रुटिहरू र अहिलेको परिप्रेक्ष्यमा यो न्यायालय अगाडि बढ्नुपर्ने कुरामा चाहिँ अदालत आम जनताको सरोकारको विषय छ। यति भन्दै गर्दा अदालत को कार्यशैली र अदालतको एउटा स्वतन्त्रतालाई यो चाहिँ राजनीतिक दृष्टिकोणबाट मात्रै धेरै तत्कालै परिवर्तन गर्ने भन्ने पनि होइन, संविधान कानूनको अधीन रहेर कानूनको व्याख्या गर्ने एउटा निकाय स्वतन्त्र न्यायपालिका छ, त्यो स्वतन्त्र न्यायपालिकाको नाम मात्र होइन कामको पनि स्वतन्त्र हुनु पर्यो, त्यो स्वतन्त्र र केवल इमान्दार चाहिँ पुग्दैन, दक्षता पनि चाहिन्छ र दक्षता र प्रभावमा नपर्ने पनि एउटा क्षमता चाहिन्छन्। तर अहिले अब कतिपय व्यक्तिहरूले विभिन्न कोडबाट अदालतमा पुनर्सुनाउनुपर्छ, न्यायाधीशको सक्षमता छैन, कमजोर छ भनेर बोले के होलान्, तर त्यो बोल्दै जाँदा पनि हामीले संविधान कानून र विधिकोलाई नै चेकेर यी यो कारणले यो ठिक छ यो छैन भन्नुपर्ने हुन्छ। जेनेरिक रूपबाट अदालत ठिक छैन र त्यो चाहिँ गलत भयो भन्यो भने आखिर नै अदालत हामीलाई चाहिन्छ चाहिन्छ, भोलि प्रजातन्त्र र हाम्रो स्वतन्त्रतालाई बचाउने एउटा अक्षुण्ण संस्था भनेको न्यायपालिका हो, न्यायपालिकाको हैसियत मान मर्दन त कदापि गर्नु हुँदैन। यति भन्दैमा त्यहाँ भएका यदि कमजोरी छन् त्रुटिहरू छन् त्यहाँ भएको चाहिँ सेनातिर जुन हैसियत अनुसार काम गर्न छैन भने ती न्यायाधीश ती संरचनामा आमूल परिवर्तन हुनुपर्छ र यसै सन्दर्भमा अस्ति मात्रै यो संसदले दुईटै बहुमत भएको संसदले पास गरेको विनिमावली जुन चाहिँ प्रतिसभा निवालीलाई एउटा चाहिँ स्टे अर्डर दिएको छ, त्यो दिँदाखेरि दुईटा कुरा चाहिँ यो सरकारले चाहिँ यो अदालतले आधार दियो के भने प्रतिनिधि सभाले बनाएको नियमावलीको व्यवस्थासित राष्ट्रिय सभाको व्यवस्था जुन संविधान संशोधनको विधेयकलाई कसरी अगाडि जाने भन्ने कुरामा बाजिएको हुनाले पहिलो आधार तोलिएको छ, दोस्रो चाहिँ कानूनसित बाजिएको भन्ने छ र वास्तवमा अब यो त्यो नियमावली चाहिँ कानुन

0: होइन, त्यो चाहिँ अरू मात्रै कानुन भनिदिनु व्याख्याहरू, त्यसमा एकदम ठुलो विश्लेषण गर्नु पर्यो र त्यसरी एकैचोटि दुवै पक्षको कुरा नसुनिकन तत्कालै अन्तरिम आदेश जारी नगरेको भए कम विवादित हुन्थ्यो। कारण के छ भने नेपालको संविधानले कुनै पनि संविधानको रूपमा कानून बाजियो भन्नेको लागि कानून संविधानसित बाजिनुपर्छ, एउटा कानून अर्को बाजियो भने जानी भन्नु खोजेको होइन, उसले भन्नु खोजेको संविधानसित बाजिएको कुनै बनाएको कानून नियम
1: भनेपछि अब न्यायपालिका पुनर्संरचना हुनुपर्छ, पुनर्ताजकीय ढंगले न्यायपालिका अगाडि बढ्नुपर्छ, न्यायाधीशहरूका सम्पत्ति छानबिन हुनुपर्छ, सम्पत्तिहरू छानबिन गर्ने प्रक्रिया पनि अगाडि बढाउनुपर्छ होइन। अब न्यायाधीशहरूको
0: यसको अर्थ कुनै न्यायाधीश पर्टिकुलर न्यायाधीश ठिक गलत भन्ने अर्थ नलिऊ, व्यापक संरचना गर्नुपर्छ, सुधार गर्नुपर्छ, दक्षता वृद्धि गर्नुपर्छ, नयाँ तरिकाबाट जाने शैलीबाट जानुपर्ने हुनाले त्यो गर्ने सन्दर्भ कुन तरिकाबाट हुन्छ, भएका न्यायाधीशले राजीनामा दिएर त्यसको दक्षता वृद्धि गरेर नयाँ कुरा ल्याउने या नयाँ तरिका लिएर आमूल परिवर्तन र संरचना त गर्नै पर्छ र त्यो गर्नलाई गर्ने संवैधानिक पाचाहरू पनि छन्। तर म त्यसलाई भन्ने गर्दैमा स्वास्थ्य आदको भोलि नै सबैलाई हटाउने गर्ने कुरा नगरौँ, क्रमिक रूपबाट यसलाई गर्न सकिन्छ। त्यसको लागि हामी केवल सरकार एकतर्फ मात्र होइन, सरकार न्यायपालिका बसेर सबैसित बसेर कसरी यसलाई चाहिँ यो समस्या भनेको त खालि कार्यपालिकाको तपाईँको मात्रै होइन, यो त न्यायपालिकाको समस्या हो नि, उसको हैसियत गर्दै जानु भने त उसको पनि समस्या हो। हामी सबै बसेर सामूहिक रूपमा छलफल गरेर लट्ठी पनि नमरोस्, सर्प पनि लट्ठी पनि
1: नभासियोस्,
0: सर्प पनि मरोस् भने चाहिँ न्यायपालिकाको मान मर्यादा पनि नहोस् तर न्यायपालिकाको रूपान्तर पनि होस् र उसको हस्तक्षेप नहोस् भन्ने कुरा सोच्छौँ भने त्यसमा हामीले अन्यथा बुझ्ने कुरा होइन, हामी जानै पर्छ। अहिलेको यही तरिकाको न्यायपालिकाले चाहिँ हामीले पाएको आवश्यकता जनताको आकांक्षा अनुसार परिपूर्ति होला जस्तो मलाई लाग्दैन।
1: अब डाक्टर साहब एउटा कुरा के छ भने अब यो न्यायपालिकालाई सुधार गर्नुपर्छ भनेर धेरै पटक आवाज उठे, हरिकृष्ण कार्कीको प्रतिवेदन पनि यहाँले हेर्नुभयो होला, कतिपय वरिष्ठ अधिवक्ताहरूले भन्छन् न्यायपालिका बिचौलिया छन्, भ्रष्टाचार हुन्छ होइन, घुस लिइन्छ भनेर चाहिँ भन्दै हिँडेका पनि हामी देख्छौं। तर अब यसलाई चाहिँ पुनर्संरचना गर्ने कुरामा, न्यायपालिकालाई अझ व्यवस्थित बनाउने कुरामा चाहिँ न्यायाधीशहरूका सम्पत्तिहरू सार्वजनिक गर्न चाहिँ किन आनाकानी हुन्छ, किन डराइन्छ भने क्या?
0: होइन, सम्पत्ति सार्वजनिक गर्ने भनेको कुरा चाहिँ सबैको गर्नुपर्छ, किनभने यो देश छिरो छिरो छ, भ्रष्टाचारलाई व्याप्त छ, 20-40% भ्रष्टाचार विभिन्न रूपहरू छन्। त्यसैले यो भनेको मतलब यो सम्पत्ति छानबिन गर्नुको अर्थ अहिले आउने सरकारले पुराना चाहिँ सत्तामा रहेका पुराना चाहिँ पदमा रहेका व्यक्तिलाई दण्ड चलाउने अर्थमा बुझ्नु हुँदैन, यसलाई बढी भविष्यमा पैसा सही तरिकाबाट सही कुरा आफ्नो नैतिक रूपबाट बसिएन भने भोलि शक्ति सत्ता र आफ्नो पहुँचको भरले बाँच्न सकिन्छ भन्ने जुन मनोभावना नेपाली आम ब्युरोक्रेसी आम अदालतमा न्यायाधीशमा परेको थियो त्यसलाई चाहिँ छिन्न भिन्न गर्न र भविष्यमा होइन गलत कामको कहिले पनि छानबिन हुनु सक्छ है भन्ने कुरा एउटा त्रास दिनको लागि पनि यो छानबिन गराउनु पर्ने कुरा हो। हुन त अदालतले स्टे अर्डर दिएर रोकिएको अवस्था छ र यसले गर्दा चाहिँ त्यसमा केही बाटो रोकेको हो, तर त्यसलाई बरु कुन हदसम्म छानबिन गर्ने हो, अदालत त्यो छानबिन गर्ने क्रममा अदालतको स्वतन्त्रता र निष्पक्षमा कहाँनिर असर पर्छ त्यो कुरालाई चाहिँ निर्कोल गरेर अगाडि बढ्ने कुरा हो। स्वार्थ नै अब छानबिन गर्नु हुँदैन भन्ने कुरा हो, त अदालतमा मुद्दा परेको विवादमा हामीले चाहिँ सब ज्युटिस भन्छ, हामीले धेरै बोल्न त हुँदैन, तर त्यसमा चाहिँ चाँडोभन्दा चाँडो सुनवाई भएर र त्यसले एउटा निर्कोल पाओस् भन्ने कुरा हो। तर त्यसको लागि भ्रष्टाचारको उन्मूलन गर्न, अन्त गर्न र यो सही तरिकाबाट देशलाई चलाउनको लागि हिज भएका गतिविधि, हिजमा राष्ट्र भ्रष्टाचारमा व्याप्त भएका व्यक्तिहरू पनि अनुसारको दायमा आउनुपर्छ र त्यो आउने भनेको आधार के भने कसले कुन तरिकाबाट कुन स्रोतबाट कम्पनीसँग पैसा सम्पत्ति कमाएको छ, कसले सम्पत्ति जोडेको छ, त्यसले पनि महत्वपूर्ण आधार बन्दछ अगाडि बढ्नुको लागि।
1: हाम्रो न्यायपालिकाको आजको परिस्थिति अभिगत कस्तो छ, न्यायपालिका शुद्धिकरण हुँदैछ अहिले कि रिफर्म हुँदैछ कि उस्तै हो हालत?
0: आज मेरै अनुभवबाट पनि जेएनजी आन्दोलन भन्दा अगाडि न्यायाधीशहरूले जुन किसिमको सोचा कि कुन जुन लयरहरू कुन पोलिटिकल पार्टीहरू कार्टेलिङ गरेर जुन किसिमले जजमेन्ट दिने, एउटा समूहले गयो भने एउटा आदेश आउने भन्ने बुझिन्थ्यो, त्यसमा चाहिँ अहिले आमूल परिवर्तन हुन थाल्यो। म आफैले पनि अनुभव गर्दा म पहिलोपल्ट बडो घाइते हुन्थेँ, म कुनै एउटा समूहमा नलागेर निष्पक्ष रूपबाट धेरै मुद्दा लाँदाखेरि पनि अदालतले त्यति इन्टरटेन गर्दैन, त्यो चाहिँ एउटा गलत प्रवृत्ति थियो। तर आजको दिनमा न्यायाधीशहरू त्यो चिजबाट चाहिँ अलिक फरक भएर बसेका छन्, उनीहरूले पनि अब यो जनताको प्रेसर, जनताबाट भएको त्यो विभिन्न रेखदेख जुन किसिमको छ रिभ्यूले गर्दाखेरि उनीहरू अलिक बढी संयमित, बढी कानूनसम्मत तरिकाबाट एउटा निष्पक्ष भएर अगाडि बढ्ने काम गरेका छन्। तैपनि अझै पनि त्यो आदर्श मजबुत भने जस्तो कतिपय कुरामा अदालतहरूले चाहिँ राजनीतिक इस्यु र संवैधानिक इस्युलाई अझै व्याख्या गरेर जनतालाई कुनै काम गर्दाखेरि जनतालाई एकदम शङ्काको उठ्ने किसिमको चाहिँ गतिविधि गर्नु हुँदैन, तर त्यो गतिविधि गर्नु हुँदैन भन्ने कुरामा उनीहरूले गर्ने आदेश, उनीहरूले गर्ने निर्णयमा नै निर्णय हुने हो। न्यायाधीशलाई चाहिँ हामीले जाँच्ने या चाहिँ हामीले उसको क्षमतालाई हेर्ने भनेको उसको अनुहार हेरेर उसले के बोल्छ भन्ने होइन, उसले गर्ने आदेश, उसले गर्ने निर्णयबाट नै उसको हैसियत, उसको सोच र यसको तौर तरिका बुझिने हुनाले यी कुरामा न्यायाधीशहरू अलिकति चाहिँ सर्वोच्च अदालत, उच्च अदालतका न्यायाधीशहरू र जिल्लाका न्यायाधीशहरूले चाहिँ संयमित त्यो कुरामा बुझ्नु जरुरी छ। र मलाई अहिले भन्नुपर्दा अदालतको कुरा गर्दाखेरि केही हदमा चाहिँ जिल्ला उच्च अदालतका धेरै न्यायाधीश राजनीतिक रूपमा नियुक्त भएका र नलेज कम र म चाहिँ पदमा छु न्यायाधीश जे गरिनु हुन्छ भन्ने जुन धारणा छ त्यो अहिले पनि परिवर्तन भएको छैन। रूपान्तरको सुरुवात हुन्छ भने सबभन्दा पहिला उच्च अदालत पनि तपाईँले चाहिँ गर्नुभयो भने सर्वोच्च अदालतको यसो विस्तार गर्दै जाला। अहिलेको यदि सर्ट टर्म, मिड टर्म र लङ टर्मको सोच राखेर यदि सुधार गर्यो भने पहिलो हस्तक्षेप गर्ने भनेको उच्च अदालतका न्यायाधीशहरूको चाहिँ हैसियत, उनको सोच, उनले काम गर्ने तौर धेरै फरक छ र उनको क्षमता पनि कम छ, त्यसमा चाहिँ आमूल परिवर्तन गर्नुपर्छ। त्यसपछि सर्वोच्च जाने होला, जिल्लामा जाने होला, तर यसको लागि केवल तपाईँले हामीले मिडियामा बोलेर मात्र हुँदैन, एउटा चाहिँ स्वयं अदालतबाट नै त्यसबिचमा प्रधान न्यायाधीशले नै इनिसिएसन लिएर यदि यो अगाडि बढाइदिनु भयो भने अझै राम्रो हुन्थ्यो, अरूले भन्नै पर्थेन। उहाँहरूले पनि त्यो कुरा किनभने हरिकृष्ण कार्कीका प्रतिवेदन छ, अरूका प्रतिवेदन त्यो परिवर्तन त कार्यान्वयन गर्ने अवस्था छ नि त, त्यसले केही गम्भीर प्रश्नहरू उठाएको छ नि, किन हामी आँखा चिप्लेर भन्ने भन्ने कुरा पनि प्रश्न आउँछ। र अहिले त्यसको यी रिपोर्टहरूलाई हेऱ्यौँ र हामीले अहिले भोगेका घटनाक्रमले पनि अदालत राजनीतिक विषयमा धेरै संलग्न हुनुबाट हस्किनु पर्दछ र न्याय र जनताको चाहना अनुसार संविधान र कानुनको अधीनमा रहेर समान रूपबाट न्याय सम्पादन गर्ने काममा बढी दक्षचित्त हुनु अहिलेको आवश्यकता हो जस्तो मलाई।
1: एउटा कुरा डाक्टर साहब, अब तपाईँले विश्लेषण पनि गर्नुहुन्छ होइन, यो नेपाली राजनीतिको परिस्थिति अहिले हेर्ने हो भने चाहिँ हामी निकै ठुलो अप्ठ्यारो परिस्थितिबाट गुज्रेर चाहिँ आजको दिनसम्म आइपुगेका छौं। जेएनजी विद्रोह भएको पनि वर्ष दिन पुरै भयो होइन, भोटे कोशीले फेरि हामीलाई एकपटक निकै तनावमा पनि फाल्यो, महाविपत्ति आयो। अहिले प्रधानमन्त्री न्यूयोर्कमा हुनुहुन्छ, राष्ट्र संघको महासभालाई उहाँले पनि सम्बोधन गर्ने भन्ने कार्यतालिका पनि छ। अब आज पोलिटिकल हिसाबले हामी कुन अवस्थामा चाहिँ गुज्रिरहेका छौं, दुई ठूला महाशक्ति राष्ट्रको बीचमा रहेको नेपालको आजको स्ट्यान्ड के हो?
0: अब यसका अहिले हुँदै गर्दाखेरि र हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू अहिले 81 महाअधिवेशनमा युएनको त्यहाँ भाग लिन जाँदै हुन्छ र वास्तवमा अहिलेको घटनाक्रममा जुन बेला उहाँ जानुभन्दा केही समय अगाडि जुन किसिमको जलवायु परिवर्तनको कारणबाट ठूलो हिमताल फुटेर जुन नुवाकोट बेत्रावतीमा र उसमा माथि रसोमा जुन घटना घट्यो यो ठूलो घटना सोचेको घटना होइन, हिमताल फुटेपछि यस्तो किसिमको बाढी आउँछ, फ्ल्यास फ्लड आउँछ भन्ने कुरा हामीले सोचेकै थियौँ र त्यसले भएको जन झन क्षतिको कुराले देखेर आज अब बुदागत रूपबाट उहाँले युएनमा महाधिवेशनमा के बोल्नुपर्छ, के बोल्दाखेरि देशलाई फाइदा हुन्छ भन्ने कुरामा सबभन्दा पहिले उसले उहाँले तापक्रम वृद्धिले हिमनदीले हिमताललाई कस्तो जोखिम बढेको छ त्यसमा छोटो रूपबाट बस्नु पर्यो, बाढीबाट भएका मानवीय भौतिक र आर्थिक क्षति कसरी हुनु गयो, यो पछि कति हुन सक्छ भन्ने कुरामा उहाँले अझै चाहिँ विश्लेषण गर्नु पर्यो। नेपाल जस्तो कम कार्बन उत्सर्जन देशले यति ठुलो र जलवायु परिवर्तनबाट भएको र यो चाहिँ तापक्रम वृद्धिले भएको कारणबाट जुन किसिमको हामी खेती बिहोर बढ्छ, नखाएको बिख हामीलाई किन लाग्ने, हामीले कम उत्सर्जन गर्ने तर हामी सबभन्दा बढी त्यसको भोग्नुपर्ने कुरा चाहिँ उहाँले बोल्नुपर्छ। अब जो पूर्व सूचना जोखिमलाई नियन्त्रण गर्ने बारेमा पनि के व्यवस्था चाहिँ बारेमा बोल्नु पर्यो, क्षति र नोक्सानी सम्बन्धीमा अनुदान कसरी आउन सक्छु भन्ने कुरो पर्यो र सबैले आफ्नो मात्रै देशको कुरा गर्दा मात्रै त्यति इन्ट्रेस्ट नहोला, गर्न चाहिँ के पर्छ भने आज जलवायु परिवर्तनले हामी डाइरेक्टली रूपबाट चाहिँ हामी प्रभावित भयौँ तर यसका दुईटा पक्ष छन्। आज यदि जल अब हिमालमा हिउँ पक्रिने जम्न छोड्यो, हिमताल फुटेर खाली हुन थाल्यो भने त्यसले पिउने पानीको ठूलो समस्या आउँछ। भोलि भारत जस्तो 1.5 खरब जनसङ्ख्या भएको ठाउँमा नेपालबाट यदि पानी पिउने पानी कम भयो भने भोलि भारतलाई पनि ठूलो पिउने पानीको शुद्ध पानीको ठूलो अवस्था पर्छ। भोलि तापक्रम वृद्धिले आज युरोपमा हेर्नुहोस् यो लास्ट महिना दुई तिन महिना यति ठुलो गर्मी बढ्यो, यति आगि लाग्यो कि ती 100-150 वर्षभन्दा अगाडि नभएको तातेको थियो। यी सबै जलवायु परिवर्तन कुरा हुन्, हामी सबै चाहिन्छौँ, हामी सबै पर्छौँ भन्ने कुरा यदि हामीले विश्वबाट बुझ्यौँ भने त्यसले बढी विश्व समुदायको ध्यान आकर्षण गर्छ। एउटा खुसीको कुरा के छ भने जलवायु परिवर्तनको नेपालको कुरा भनेकोलाई हिजो गडरीले जुन चाहिँ उहाँको महासचिव युएनको महासचिवले बोलिदिनु भयो, यदि माछी छानाबाट पानी बग्न थाल्यो भने विश्वमा के हुन्छ भनेर जुन इन्डिकेसन देखाउनु भयो त्यसले भोलि बालेन शाहजीले बोलेको कुरालाई बढी जोड दिएको छ र मलाई लाग्छ उहाँले ती कुरालाई सही रूपबाट प्रस्तुत गर्ने र यो यसलाई यो समस्या नेपालको मात्रै होइन ग्लोबल हो र नेपालले यो कुरा भोलि पनि आउँछ। 20-30 करोड हिमपालहरू अझै पनि छन्, त्यो जोखिमलाई न्यूनीकरण गर्न विश्व समाजले पनि हेरिदिनु पर्यो, सहयोग गर्नु पर्यो र हामीले आर्थिक चाहिँ टेक्निक सहयोग गरेर कसरी रोक्न सकिन्छ भन्ने कुरा यदि हामीले उहाँलाई प्रश्न पार्नुभयो भने उहाँको भ्रमण सफल हुन्छ। केवल आफ्नो मात्रै कुरा गरेर हामीलाई यस्तो पर्यो, हामीलाई यति पैसा दिऊ, हामीलाई मात्रै अन्याय पर्यो मात्रै भनेर अन्याय त परेको हो, त्यति घुम्दैमा पनि विश्वको ध्यान आकर्षित हुन सक्छ किनभने त्यहाँ इन्ट्रेस्ट ग्रुप पनि जोडिएका छन्। उत्कर्षण कार्बन उत्कर्षण गर्ने त ठुल्ठुला विकसित देश त हो नि र उनीहरूको पनि ध्यान आकर्षण गरेर उनको जनतालाई पनि प्रभाव पार्न उहाँले त्यो प्लेटफर्मबाट यदि बोलिदिनु भयो भने नेपाललाई ठुलो चाहिँ लाभ हुनसक्छ र यो एक दिनमा बोलेर सिद्धिने कुरा त होइन, यो त क्रमिक हो, विभिन्न फोरममा हामीले जानुपर्छ। त्यति मात्र होइन, अब प्रधानमन्त्री फर्किसकेपछि नि हाम्रा जुन युएन प्रतिनिधि बस्छन् उनले यो मोबिलाइज गर्नुपर्छ, इन्ट्रेस्ट ग्रुप त्यहाँ सानसानो मिटिङहरू पनि भइरहेका हुन्छन्, ती कुरामा उठायौँ भने जलवायु परिवर्तनसित नेपालले भोग्नु परेको समस्यालाई सही तरिकाबाट प्रस्तुत गर्न सक्यो भने यो सही फोरम हो र अहिले हामी तात्तातै आहत पाएका पछि राहत हुने एउटा मौका पनि हो जस्तो मलाई लाग्छ।
1: अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि हिजो सम्बोधनका क्रममा केही कुराहरू जलवायु परिवर्तन सम्बन्धीका कुराहरू नेपालले बेहोरेको अहिलेसम्मको क्षतिका विषयमा पनि आवाज उठाउनु भएको छ। अब यसपालि हामीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो दबाव कायम राख्ने र आफ्ना कुराहरू राख्न सक्ने एउटा गतिलो प्लेटफर्म चाहिँ पाएको छ, होइन? यो कुरा क्लियर छ,
0: पाएको छ। त्यति मात्रै होइन, पाएको मात्रै होइन, यस्ता प्लेटफर्म अरू पनि आउँछन् भोलिमा। अब हामीले एउटा निरन्तरता दिनु पर्यो। हुन त मैले भर्खर सुनेको छु परराष्ट्र मन्त्रालयमा यो विषयमा बोठाउनलाई एउटा चाहिँ सानो शाखा नै खोलिएको रहेछ, यसलाई हामीले सही रूपबाट निरन्तरता रूपबाट बोल्दै जाने, बोल्ने कुराहरूमा के कुरामा बोल्नुपर्छ भन्ने कुरा त्यसलाई परिमार्जन गर्दै जाने र त्यो भोइस हाम्रो भोइसलाई चाहिँ एउटा सशक्त रूपबाट प्रस्तुत गर्ने ताकि सबैले सुन्ने कुराले ए नेपाललाई साथी नै अन्याय परेको छ, नेपाल त सुरुवात मात्र हो, यसलाई हामी नजरअन्दाज गर्यो भने भोलि यसको इम्प्याक्ट आज नेपाललाई पर्यो, भोलि भारतलाई पर्ला, पर्यो चीनलाई पर्यो, अर्को दिन हामीलाई पनि पर्छ भन्ने एउटा एहसास चाहिँ हामीले दिलाउन सक्नुपर्छ। त्यसको लागि एकै दिनको भनाइले पुग्दैन, ह्यामरिङ गर्नुपर्छ। भोलि बोल्ने पछि बोल्ने बोल्दै बोल्दै गरेर यो हुनसक्छ आज बोलेको कुराले 3 वर्षपछि यसको प्रभाव पार्ला कि नेपाललाई यो कार्बन उत्सर्जनबाट हुने नोक्सानीको लागि केही राहत दिनलाई हामी जस्ता देशलाई केही ठुला शक्ति देश र आर्थिक देशले सम्पन्न भएको त्यसले केही एउटा चाहिँ बजेट पनि तयार गर्लान्, ती कुरामा हामी जोड्नुपर्छ तर मलाई लाग्छ यो कुरामा चाहिँ र तपाईँ हामी जसले पनि यो चाहिँ यो कुराले इस्युलाई उठाइराख्नुपर्छ, जनतासँग चाहिँ पेस गरिराख्नुपर्छ। यसले गर्दा हामी कहिले पनि जलवायु परिवर्तन यो नेपालको समस्या होइन, नेपालले सिर्जना गरेको कुरा होइन, तर त्यसको डाइरेक्ट सबभन्दा पहिले नै त्यो हामी यदि अति प्रभावित हुनुपर्ने अवस्था छ भने विश्वले समुदायले पनि हामीलाई यस्तो इस्युलाई आँखा चिम्लेर गर्नु पर्दैन। हेर्दा नेपाललाई देखिने इस्यु हो तर समग्र रूपबाट यो विश्वलाई नै असर पार्ने चिज हो, यसमा हामीले सबै नै एकबद्ध भएर लाग्नुपर्छ भन्ने दृष्टिकोणलाई पनि हामी अगाडि बढाउनुपर्छ। मलाई लाग्छ त्यो गर्न सक्यो भने हामी के लाभ प्राप्त गर्न सक्छौँ।
1: हस् गान्धी पण्डितजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: धन्यवाद खेमजी।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: मात्र डीटीएच सेवा दिस होम देशो खुशीको कनेक्शन
1: ए भतिस यो चाड पर्व भन्यो कहिले एता कहिले उता जहिले माछा मासु कति खानु हो
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् काइदा माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
2: हामीले राजा च्याउ त्यसै भनेको हो र
4: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन

0: 아카운트 오픈 액티베이트 어니 가로발 서치레 선거 Busy life easy but now they heard it been Global smart plus life go best my banking
1: 루가 러가우 가리 전일 타우섬 맞아 गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
2: के भो बोलादै के गुनगुनाइरहेको
1: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
2: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
1: यति सजिलै
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
3: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
4: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
3: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
4: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
3: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
4: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
3: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव

0: विषयमा सारो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा
2: प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
3: डिस होम इन्टरनेट
4: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका प्रभावशाली नेत्री डाक्टर दिला संग्रौला हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेपाली कंग्रेसको अधिवेशन कतिको उत्साहपूर्ण ढंगले सञ्चालन भइरहेको छ यतिखेर?
5: अधिवेशन देशैभरि उत्साहजनक तरिकाले सम्पन्न भइरहेछ। अहिले हामी पालिका अधिवेशनमा जुटिरहेछौँ। धेरै ठाउँमा यो कार्य पनि सम्पन्न भएको छ। कतिपय ठाउँमा अलिकति वडा अधिवेशन ढिलो सुरु भए हुनाले नगर अधिवेशन सुरु हुने क्रममा छ। उत्साहजनक छ, सहभागिता व्यापक छ, सर्वसम्मत रूपमा भइरहेछ।
4: तपाईँ पनि जिल्लामै हुनुहुन्छ, डाक्टर साहब कता हुनुहुन्छ?
5: म पनि आफ्नो जिल्लामा छु, विराटनगरमा छु।
4: ए, भनेपछि तल्लो तहमा नेपाली कंग्रेसका कार्यकर्ताहरू नेताहरू चाहिँ उत्साहपूर्ण ढंगले नै सहभागी हुँदै हुनुहुन्छ। कहीँ कहीँ त छिटपुट मात्रामा केही समस्या पनि भएको छ।
5: यो पालि त्यो झन् उत्साह के थपिया छ भने यो 35 वर्षदेखि मुनिका जुन युवाहरूलाई, जेनजीहरूलाई पनि प्रतित्व गर्ने जुन व्यवस्था भएको छ, युवाहरूमा एकदम उत्साह आएको छ सहभागिताको लागि। हरेक जात जाति भाषाभाषीको सँगसँगै पेसाकर्मी र प्रजातन्त्र सेनानीलाई पनि जोड्या हुनाले त्यो वर्गमा पनि एकदम नेपाली काँग्रेसभित्रको आकर्षण बहस चल्याछ, एकदम उत्साह छ।
4: होइन, भनेपछि कतिपय ठाउँमा त केही विवादहरू पनि आएका छन्। स्वाट आउने लोकेसनमै नभइकन अर्कै ठाउँमा बसेर चाहिँ प्रतिनिधिको नाम फटाफट छनौट गर्ने हिँड्ने भन्ने खालका पनि विषय आएका छन्। त्यस्तो भएको छ र कतै डाक्टर साहब?
5: त्यस्तो कहीँ भएको छैन। यो नेपाली काँग्रेसले अहिलेको अधिवेशन तपाईँलाई थाहा छ, 3 महिना अगाडि नै जसले एनसीआईडी प्राप्त गर्नुभयो, अध्यावधि गर्नुभयो, नयाँ क्रियाशील लिनुभयो, त्यो चाहिँ हाम्रो मतदाता छ। दोस्रो पुष महिनामा जतिले नवीकरण गर्नुभयो त्यो मतदाता छ। यो मतदाता सबै रेकर्डेड छ। त्यो रेकर्ड अनुसार केन्द्रीय निर्वाचन समिति, केन्द्रीय समितिले एप्रुभ गरेर आएका मतदाता मात्रै भाग लिन पाएका छन्। त्यस्तो कहीँ मैले देखेको छैन।
4: होइन, भनेपछि अब उत्साह त छ, कंग्रेसलाई एकजिका चाहिँ बनाउन सकिएन, एउटा समूह त छुट्यो नि त बाहिर।
5: हजुर,
4: एक समूह त बाहिर छुट्यो नि त,
5: बनेको जस्तो मलाई लाग्छ। किनभने तपाईँले भने जस्तो प्रयास जारी छ। आदरणीय सभापति गगन कुमार थापाले भन्नुभएको छ, निवर्तमान सभापति शेरबहादुर देउपा सबैको आदरणीय पनि हुनुहुन्छ, उहाँले नै महाधिवेशनको उद्घाटन गर्ने गरी असम्वाद फाल्छु भन्नुभएको छ। त्यो प्रयास जारी छ।
4: अब त कस्तो संवाद हुन्छ? महाधिवेशनको प्रक्रिया अगाडि बढिसक्यो, छुट्ने छुटिसके, नदी त आफ्नै त लाइनमा आइसक्यो नि त, होइन?
5: नदी लाइनमा भन्दा पनि धेरै साथीहरू
4: छेउछाउमा खोल्सा खोल्सी भए, बगरहरू भए, त्यो पानी त जमिसक्यो नि त।
5: जो 14 महाधिवेशनमा हुनुहुन्थ्यो, आउनु भएको थिएन विशेष महाधिवेशन पछाडि। नेपाली काँग्रेसको विधानलाई पनि केही धारा निलम्बन गरेर सबै साथीहरू अटाउने गरी जसरी स्वागत गरेर केन्द्रीय समितिमा आदरणीय सभापतिज्यूले मनोनयन गरिसके पछाडि नेपाली काँग्रेसभित्रको विवाद समाप्त भएको छ। र अझै केही नेतागणहरू पनि तथा कथित होइन यो अधिवेशन के भनेर अल्झिनु भएको छ। नअल्झिनुहोस्, सबै मिलेर ज सबैले खोजेको भनेको यो 15 महाधिवेशन हो, नियमित महाधिवेशन हो, सबै अटाउने महाधिवेशन हो, सबैको सम्मानजनक प्रतित्वको महाधिवेशन हो। त्यो महाधिवेशन सङ्घारमा छ, हामी आशा गरौं। सावजीले भन्नुभएको छ, अरू साथीहरूसँग, अरू नेतागणसँग पनि संवाद भएको छ, यो 16 गतेसम्म त्यसले आकार लिन्छ।
4: भनेपछि नेपाली कंग्रेसले सबैलाई चाहिँ मिलाएर र समेट्न सक्ने सम्भावना त अलिकति कमजोर हुँदै गयो। अब एउटा पक्ष छुट्यो होइन, यो कुरा त तपाईँ मान्नुहुन्छ नि त?
5: छुट्दैन, धेरै साथीहरू जोडिँदै जानुहुन्छ। कहीँ न कहीँ 16 गते आउँदा चाहिँ बीचमा एउटा जोडिने पोइन्ट बन्छ जस्तो लाग्छ मलाई।
4: जोड्ने पोइन्ट कस्तो बन्न सक्छ? महाधिवेशनबाट जति प्रतिनिधि आए
5: उहाँबाट
4: आउनु परेन महाधिवेशन प्रतिनिधि बन्नलाई?
5: यो सम्वाद होइन, वार्डबाट आउनु पर्यो। साथीहरूलाई जोड्नको लागि त एउटा प्रयास हुन्छ, सभापतिजीले मनोनयन गर्ने महाधिवेशन पनि छ होइन, जिल्ला सभापतिजीले मनोनयन गर्ने क्षेत्रीय प्रतिनिधि पनि छ। यदि कुरा मिल्यो भने, नमिल्यो भने के छ, होइन यत्रो अध्यावधि नगरे सहभागी नहुने भन्ने थियो। आज चाहिँ पुष महिनामा जति पनि पहिला जति पनि नवीकरण भएको थियो सबै साथीहरू भाग लिइरहनु भएको छ भने के को विवाद हो यो विवाद गर्नु
4: ए भनेपछि अब कंग्रेसलाई चाहिँ एउटा सग्लो कंग्रेस बलियो कंग्रेस पुरानो लोकतान्त्रिक पार्टीलाई चाहिँ गगन थापाको नेतृत्वले चाहिँ डास्टिक रूपमा चेन्ज गरेर रफ्तारमा अगाडि दौडाउँछ
5: एकदम अहिलेको आवश्यकता भनेको पार्टीभित्र आधुनिकरण पनि हो रूपान्तरण पनि हो भ्रष्टाचारको शून्य सुन सहनशीलता पनि हो युवाहरूको जागरण पनि हो महिलाहरूको ऊर्जा पनि हो र अनुभवी नेताहरूको सम्मान पनि हो कि सबैलाई जोड्ने पढी चाहिँ आदरणीय सभापति गगन कुमार थापा भन्नुभएको छ। यसले पार्टीभित्र उत्साह यो तपाईँ सक्न दिनुहोस् यो 19 गते जुन राष्ट्रिय महाधिवेशन सक्छ नेपाली काङ्ग्रेस एउटा महान अभियानमा गएर र जनतासँग जोड्ने अभियानमा जान्छौँ। रिसाएका छन् जति तिनलाई हामीले हाम्रा कमी कमजोरीलाई स्वीकार गर्दै नेपाली काङ्ग्रेस मात्र त्यस्तो पार्टी हो सबले सबलाई जोड्न सक्ने सबलाई अटाउन सक्ने समृद्ध नेपाल सम्मानित जनता बनाउन सक्ने पार्टी काङ्ग्रेस हो यसको विकल्प छैन भन्ने कुरा नेपाली काङ्ग्रेसले त्यो अभियान लिएर जान्छ।
4: डाक्टर साहब विशेष महाधिवेशनबाट सहमहामन्त्री बन्नुभयो तपाईँ होइन
5: हजुर
4: अब तपाईँको चाहिँ लाइन के हो अब त महाधिवेशनमा के को तयारी गर्दै हुनुहुन्छ
5: लाइन यही हो नि म पदमा छँदैछु सबैजनाले चाहना गर्छन् चाहना सबैले गर्छन् सहमहामन्त्री भएपछि महामन्त्री बनौँ भन्छन् महामन्त्री भए उपसभापति बनौँ भन्छन् तर चाहिँ के छ भने अहिले म पदमा त छु पदाधिकारी नै हुन्छु तर हामीले सबैलाई मिलाएर पनि लैजानु पर्नेछ सरसल्लाह हुन्छ संवाद हुन्छ सबैलाई अटाउने सहकार्य हुन्छ त्यसको लागि चाहिँ हामी गम्भीर बहस र छलफल गर्नेछौ मेरो उम्मेदवारी पदाधिकारीमा
4: भनेपछि तपाईँ अहिले महामन्त्रीकै दौडमा चाहिँ हुनुहुन्छ डाक्टर साहब होइन
5: दौडमै छु
4: ए महामन्त्रीको दौडमा अब तपाईँ जिल्ला सङ्ग्रौलाजी होइन
5: दौडमा त भइहाल्छ नि नहुने कुरै छैन तर मैले भनेको यो म भन्ने बेला छैन कि सबै साथीहरूलाई चाहिँ कसरी हटाउने कसरी लैजाने भन्ने कुरा यो कार्य समितिले पनि सोच्नु पर्छ।
4: त्यो समय पार्टी सभापति गगन थापाजीले होइन डाक्टर साहब तपाईँ चाहिँ सहमहामन्त्रीमै बस्नुहोस् भने चाहिँ तपाईँ के हुनुहुन्छ
5: अब यो छलफल बिताउँछ तपाईँसँग दोस्रो संवाद गर्छ
4: होइन नेता कार्यकर्ताहरूले तपाईँलाई पदाधिकारीमा चाहिँ देख्छन् होइन सहयोगको पनि गर्छन्
5: देख्छन् यसमा दुई मात्रै छैन
4: सहयोग पनि गर्छन् होइन सबैले
5: गर्छ
4: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद नमस्कार नेपाली कंग्रेसका सहमहामन्त्री डाक्टर जिल्ला सङ्ग्रौला आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा चाहन्छु नमस्कार।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरु लागू हुने छन्।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: रेडियो एनआरएन 99.1।

Mas dan yang kami terkait pilih pun melak pun erai mak tuan. Kami berat suku sipi yang curi japa itu di komputer kindaan duke itu pain cetan yau dusi. Sipi yang mana ngonya pun kami nak pun nama tahu tak mana. Komputer bikri gorne sikaune ani marmat gorne Nepal ke number one haru and satu education center honi yau. Of sipi yang mata komputer paunu ka sate komputer sikaune rokai kotom bikri halima ghor ma bikri ghor mai bank mai awi school apis dunsukai sang सस्तामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ झुसे इंग्लिश ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मेसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ आमा मलाई लाग्ने डाके हौ ताल्लो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे हौ यो फोन नम्बर 021-545-787 98-420-35-541 हौ भयो गुड भेरी गुड भेरी गुड

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-545-6066 मोबाइल 98-40-82-69-72 कहल चौकी बिरार चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हॉस्पिटल बिरार चौक 021-546-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी।
2: माथिबाट फुड प्रडक्ट का उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन सुरु गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। माथिबाट फुड प्रडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिण्य दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-41-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलीद्वारा जनहितमा जारी।
2: पाथीबारा फूड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। पाथीबारा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
1: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौ। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौ। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ मोबाइल नम्बर 98-421-84-444 98-10-54-53-53। पवित्र जल भएपछि म त ढुक्क छु तपाईं नि

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ। भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि। त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुस्ले ज्वेलर्स, विराट चोक मोरेङ, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल। मोबाइल नम्बर 9852557092, 9842959750, 9842235625, 9242525।

0: आखिर मलाई किन धोकादियो? जवाब देऊ मलाई।
1: बन्द गर तिम्रो यो नाटक, मलाई मेरो फ्यामिली भन्दा ठुलो अरू केही पनि छैन। बरु मर्छौ भने मर जाऊ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: सुसैनी समय सूचक, यो जन मनको बोली रेडियो सुसैनीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: छयासी एम्बुलेन्स अन्ठानब्बे पाँच बिस चौन्न आठ सय छयासी रेडियो सुशीलद्वारा जनहितमा जारी
1: पाथीबारा फुड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। पाथीबारा फुड प्रडक्ट सुन्दरता नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अथवा मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: डिजिटल एन्जॉय विथ अस।

तिमीहरूको यसै पिक्चरले भएको कारणले यो समाजले तिमीहरूलाई तल्लो जातमा राखेको बुझिस् अहिले, र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्पे ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59 7549 98423252625

परी राखेर एक से एक पीस नौ अजुबा मनौटो चीज नमिल्ने हरूलाई गोमनको पीस वर्ल्डमा सुन्दैन कसैको वर्ल्ड वाइड आफै रजाई हो लपन सपन गरौ जसले धन्दामा यादगार उसको मृत्यु सजाय हो।

0: Welcome to hell.
1: यो खेल हो पैसाको पावरको अनि कुर्सीको तर सत्ता आफ्नै मुठीमा जे गरे नि आफ्नै मर्जी भो नेता मन्त्री पुलिसको शासन आफ्नै कानुनमा आफ्नो शासन बोल्यो कि बोल्यो छोयो कि सक्यो गर्दिन कहिले नि भाषण।

0: छोड्दैन। अब हामी लेख्ने हो छुटपुट शास्त्र
1: के भन्छ
2: त्यो पनि स्वर्ण अक्षरमा।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरै छ दमकल। फोन नम्बर 021-545-6066, मोबाइल 98-40-82-972, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-545-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशीलद्वारा जनहितमा जारी।

कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै स्थान संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मिसिन, इन्टरकम सिस्टम, इन्भर्टर, सोलर सिस्टम, अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे। अब यो फोन नम्बर 01545478 98420535141 भयो। गुड, भेरी गुड, भेरी गुड।

0: वाओ गीताले नानु गीता कस्तो ह्यान्डसम रहेछ
1: खाली केटाको कुरा नगर्छ त

0: ট্যাক্সি ট্যাক্সি খাই
1: कता हो मैया चिटिक्क परेर
0: पार्टीमा जान लागेको देखेन
1: सधैँ अर्काको भोज मात्र खाने कि आफ्नो भोज पनि अरूलाई खुवाउने हो लिन आऊ बाजा बजार
2: हो बचाउने हो
1: बाजा
0: सधैँलाई घर जै बस्ने भए आए हुन्छ नत्र आफ्नो आफ्नो बाटो त तय हुन्छ

पवित्र जल सुन्दर हरैचा एघार बेलैपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा एघार बेलेपुर मोरङ, मोबाइल नम्बर 9841484444, 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: पूजा पूजा चारैतिर हिँड्नु पर्छ भने जस्तो गरगहना पनि छैन, भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने, कहाँबाट किन्ने होला?
1: ल यति सजिलो कुरा, भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि, त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि। सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेन, प्रोप्राइटर रोशन ढकाल, राजेन्द्र ढकाल, ताराराज ढकाल, मोबाइल नम्बर 98527792, 98422959, 98423562, 98425205।
2: सरोज, I'm sorry, I cannot be with you again। मैले धेरै ट्राई गरे तर म यो रिलेसनमा कहिले खुसी नै हुन सकिन र यसको लागि म आफ्नो सपना पनि तोड्न सक्दिन। All the best for your future and I just want you always be happy।